भूमंड मंडळ लागला मया चुखे इथं लालपरी जे ना जमा जमा जमा बांस रिडी उजलाय तासू सर लाईफ ते कना दग टाइम दग महाल तो एफएम 93 मैसेज मात्र आगले चुके मा ग्रुप के मैसेज बोली दो जी 93 बंदे जमा बांस लाइव शो जमा बांस लाइव हुई नो काइंडली ते सुमरा अब रुके जमा बांस सुबरी नो द एफएम 93 Kindly. Is there a message okay? Malumat rakhi ura. Chi radio talai 94. Asma stasu program ke makha. Dasida. Call bagera agle. Okay, so hello, hi. 1 2 3. Asikale sida puru mandira manda ke kana. Aur dalta program yan link shui. Nisa no chiro suwe ma. Okay, cool down. Relax. Lalpari jinai sadama sadira meherbani daga puri sita daga console mic sambhal kade ho mada will chira fm 93 bandi sama avas live the fm 94 bandi sama avas live the dwaro radio channels na the radio avrudun ko message sara agle dag malumat ma thara urasido chira radio talai lalpari jinai zama da nazule vasikam daga tasu sara live the ji out the radio talai aga nazule ورا گلال پریانے زما واسوری کمل سے کور کی مور آواز کی چے توری دگی او جنگ مبو خرا واخ لگن اگی تھا ریڈیوز دلا منگلال پریانے وایولی زکا چے پریڈیوز باندے تسلا میکسیمم یعنی دور سے بلا ب میکسیمم نا یعنی بلا ڈیر پروگرام اچ کم دیتا سلا کمرشل کی کیو ریڈیو واگا بردن کی چے داگی بل کارن وی لکا لکامرین چے واخ لے بس ہر نو واخ لا تر ماس کھتن پوری ریڈیو دے لکم مش بلال چی واغله نه خوله می خطا شولا لکه معنی ادوله سی می خولی تراغله برال کوثر زبابا سوری کنه دفه

0: بچی زما واز صحیح دی کنا طاهر زمان کا زما واز سوری ایف ایم 94 بند زما واز صحیح دی کنا ریڈیو چې څومره اوریدونکو کې دی ون بای ون هم کو میسج کرو اور معلومات دو کہ ہمارا آواز جو ہے ریڈیو میں ٹک ہوتا ہے کہ ہمارا آواز ریڈیو میں ٹک نہیں ہے اوکے حجانی گلا سبانا ہی دی راتا یاد کړه سبانا ہی چکم دی هغه ختم شوې ده اوس د جمعې پر چکم زما پروگرام دی نو هغه کې زمونږ ڈی او چکم دی یعنی ڈیوٹی افیسر نوی ڈیوٹی افیسر راغلی چشمو والا داغي حمیر انند جی اور بس اسما ته مور خبر چې دا خندا دی دا ساسو لائف کال 0300-19-19-899 سر جی آواز اوکے جا رہا ہے 94 میں بس بھی کرے سر آپ سے بڑا شیطان نہیں ہے ہم سے بڑا شیطان جو ہے نا وہ شیطان بھی آسمان سے کہو کہ کال پہ نہ آؤ ہمارا گگن پہ تمہارا آواز جو ہے بڑا اچھا نہیں لگتا تو کائنڈلی آسمان سے بھی اپ ڈیٹ نمبر ڈیلیٹ کرو ہلو آسما راشا خان ادھر پسی خبر ہی کری دی جی بھائی اردو والا پروگرام تو بہت مزہ کرتا ہے عتیقہ تھا اردو درزی خان اردو کو ہاسپٹل میں جو ہاتھ پاؤں ٹوٹ گئے ہیں اردو کا ہاسپٹل والا کہتا ہے کہ اس کا جو ہے رگن مگن بھی سر مر گن مگن گاخن ماخن توڑو پھر اسپتال لے کہ ہم اس کا پورا ٹریٹمنٹ کریں لہسن ماسن پہ اس کا کچھ نہیں ہوتا دسدان چانی گل سبا اوکے اسما بھائی آپ کا آواز بالکل ٹھیک ہے جب آواز ٹھیک ہے 93 والا سنو میرے خدا پوری بلال غیب شو دا پوری بلال 93 تاسو سو غبر دن کی ستا کائنلی مات سٹوڈیو نمبر باندې ما سوزو کی تاسو مال اپ ڈیٹ میسج راکولی شنو ان شاء الله تاسو نمبر یعنی اپ ڈیٹ میسج ملاو شي اپ ڈیٹ نمبر ملاو شي سو گائز بیک ٹو بیک کال اردو میں خبر ہی کرتا ہے اور ایک بیک گراؤنڈ جو ہے ہم بیک گراؤنڈ ہم بدل کرتا ہے جب بیک گراؤنڈ بدل ہوتا ہے تو لائف کال سلسلہ شروع ہوتا ہے اوکے میوزک ڈاؤن 0300-19-19-99 ممن ہومیوپیتھک جنرل ہسپتال بالڈونا کوسمیٹک پاکستان بالڈونا 19 پروڈکٹس سی خو 19 پروڈکٹس رزومنگ دا نیو پروڈکٹ کم ایڈیشن یعنی مارکیٹ کے داغی اویلیبلٹی ہوشی لانچنگ خدا خیر سر زومنگ شو دی خو سی کلا یو کیسوی یو واکیوی واقعہ اگر چشوی بھی ہو کسائی سکم دیا کہ کسائی دنوارا مالی کسائی نرا جی سکل ان سلا اویلیبلٹی مارکیٹ کی ہوشی نزومنگ با دخیر سر پروڈکٹس تم رشی 18 بیا بدر تاویم دا سیدان سٹوڈیو موبائل تمہیں مخرا والو یار زما سار نمبر ہی خوگی گی یار دا نظر شوی ما کسنگ سار میں دا سے پخی پخی خبری کڑی دی کنا دا خزی چی مل لاغون نشی با دیرو را پا مڑی کم دا غا تاویلی ماویلی بس دا سی پورا شجارہ میں ورپادو دا دی چی خزی کل راغون نشی نو دی که غم و خوشحالی اگه که موی چی لکه مونگ بلدو دا سی تل دی تاسو لیو کسا کم کنا یو دو خزی وی نا زمان نوی زمان نیستا خو یو دو خزی وی اگه خبولو که ناستی وی کنا نو دا یو خزی ورطا وی دا یو خزی ورطا وی چی یه جی نای یہ خزے مطلب یب نامہ اور تو آغاز جی تسلیمی او سمینی او وٹ ایور سکنا چی تھوڑی رسپینہ شوی اگے جنے چکم دے یا خزے اگے بالڈونا کریم استعمال ول اگے سرا رسپینہ شوی وا نو دی دوالا چرتا خادے کی کینا سیدا کیسہ دا کیسہ چکم دے اگے دزان جوڑے گی وا کی چکم دے اگے کی حقیقت نو ز کیسہ ای کوما لکہ دزان نتا اصلی مثال در کوما دو خزوی خمزداری کٹ کے ناسوی غم کیوی خادے کی خوشحالی کی بس یوزی ناسوی نو دا سے چلو چیرا دیو بالڈونا کریم استعمال ولو بالڈونا زعفرانی کریم استعمال ولو جنہی وس رسپی نشوی وا نو دا جنہی دی بلی جنہی تو ہوئی چی یہ جنہی تو خوڑی رسپی نشوی دا سنگ چلے سخوری سی استعمالی نو دا ولی پا جواب کی ہوئی چی شکر الحمدللہ پینزو وقت مون میں شروع کر رہے زکم دی مخ کی دا سی خولا را غلی نو دا بلی خزو ورد ہوئی چلک نفل نواز رکھو چلک نفل نواز رکھو چیزا سٹ تیم سپین شی نتا سلو دا گم چکل دا غزنانا خبلو کی کی نکنا یا زکم قادی اگی کی کی نویجی رو بس بلدونا کریم دیو مارا وڑے دیو مادا دیو مادا دیو دا خبر دا سو دا بلدونا پیغام رسوئی زما د یولز بجو دغه پیغام هم رسوي سره یولز بجی زمنګ یورور دی بلال جان غ ریډیو باندې پروگرام کی ټایم زمانه د بیک ټو بیک لاړه له اور هم نے پروگرام میں اپ کو بتایا कि प्रोग्राम उर्दू में खबर ही करता है। जमासर नेक्स्ट कॉल दे गुरु जनाब से सुगराजी पैलाडोना कॉस्मेटिक पाकिस्तान एंड बिलाल जान दी थे हर कले हुई। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू।
1: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
0: कैसे हो? ठीक ठाक हो?
1: खान साहब।
0: खान साहब हमारे साथ कॉल पे मौजूद है। खान साहब ठीक ठाक है? नहीं पुश्तों में नहीं उर्दू में खबर ही करो। आज प्रोग्राम जो है वो उर्दू का है। उर्दू में हम खबर ही करते हैं। मालूम उर्दू नहीं आता लेकिन हम खबर ही करते हैं। उर्दू में ट्राई करो शाब ट्राई बकी 93 वाला पाते ना वे बेचारत पसवाबे की दास उर्दू ने की थी छियागिल उर्दू ने उर्दू हमारे साथ प्लीज उर्दू में खबर करो। खान साहब प्लीज बस लगी लगी खबर हमारे साथ उर्दू में करो लेकिन हमारे साथ खबर ही करो। खान साहब तुम खंदल करता है हमको खंदल में हम सीरियस खबर करता है वल्ला हमारे साथ उर्दू में खबर करो। जी
1: भाई खबर करो।
0: जी उर्दू में करो। उर्दू में करो उर्दू में पुश्तो प्रेदा उर्दू में खबर करो। अक्सा के कुछ दिन है। ओ हो तानिया अक्सा का कुछ दिन अक्सा का कुछ दिन कल है नसीब राजवंदे होता है। इतवार पोरस अक्सा का कुछ दिन है आपको बड़ा बड़ा मुबारक हो। अक्सा को कि तुम्हारा नसीब राजवंदे हो गया। नहीं ये किस तरह अक्सा जानद पारा कुछ नफलूना मफलूना करता है कि नहीं दुआ गाने करता है? ना क्या करता है वजीपो मजीपा जानद पारा करता है कि नहीं नफलून मफलून के दुआ गाने करता है?
1: ना ना भाई वजीपो मजीपा
0: ने डायरेक्ट काम हो गया। उर्दू में खबर करो खान से उर्दू में खबर करो। ओके टाइम तासुसरा खत्म सु। खान साहब हमारे साथ लाइव कॉल पे मौजूद थी और अक्सर आपको बहुत बहुत मुबारक हो। आपका जो है वो क्या कहते हैं संडे को आपका एंगेजमेंट है और संडे को हमारा छुट्टी होता है। जमा सर नेक्स्ट कॉल दे नेक्स्ट कॉल गुरु जी सुख दी बेलाडोना विटामिन सी बेलाडोना गोल्ड क्रीम एंड बिलाल जान इसको वेलकम करता है या कहते हैं बहरहाल हरकली उड़ता है मुझे। अस्सलाम वालेकुम।
2: वालेकुम सलाम व रहमतुल्लाहि व बरकातहू। सर जी तब सब खुली प्रोग्राम तैयार करे सर
0: सरफराज भाई आज जो प्रोग्राम का फॉर्मेट है वो उर्दू में तो काइंडली हम उर्दू में बात कर सकते हैं?
2: बिल्कुल जी इंग्लिश भी कर सकता हूँ अरबी में भी कर सकता हूँ जी उर्दू तो कोई बात नहीं।
0: अरबी कैफ हालुका हाउ आर यू?
2: I am fine.
0: I'm program alta shubad chatun pa chitul matal tuli.
2: Aji.
0: Pata nahi jaise me hui aao ji. Sir Faraz bhai sawabi ka mausam kaisa hai?
2: Ji ji ji.
0: Ab maine kaha sawabi ka mausam kaisa hai? कैसा मौसम है? धूप है या क्लाउडी मौसम है या जो है बारिश वगैरह?
2: ना कोई बारिश वगैरह धूप है और ये हवा है।
0: अच्छा धूप है धूप
2: जी जी।
0: और गर्मी है कि नहीं है?
2: बहुत ज्यादा जी।
0: और बाजार गर्म है कि नहीं? लोग आते हैं बेलाडोना मांगते हैं कि नहीं मांगते?
2: सर जी मैं मांगते हैं और नया प्रोडक्ट जो है उसके पीछे जो है आपका ज्यादा होते हैं शैम्पू और पुरानी क्रीम के पीछे लोग आते हैं।
0: अच्छा
2: आए नहीं है जब आ जाए इंशाल्लाह मैं हम आपको अवेलेबल कर देंगे इंशाल्लाह।
0: इंशाल्लाह सरफराज भाई आपका टाइम जो है वो खत्म हो रहा है। आपका दुआ सलाम पैगाम
2: तमाम सुनने वालों को सलाम आपको स्पेशल सलाम अल्लाह के हवाले।
0: ओके अल्लाह फरमान थैंक यू। सरफराज भाई हमारे साथ कॉल पे मौजूद थे और मैंने कुछ पता नहीं मैंने क्या बोला लेकिन हाँ हाँ डज डूज मैंने किया उसने कहे जाओ जी। मेरा क्या कहते यार मेरा बड़ा हंसा निकला यार। ओके लाइव कॉल 03019198999 बेलाडोना कॉस्मेटिक बागीसान हाजे मुमन होम्योपैथिक अस्पताल बिलाल जान आप लोगों की समाहटों के साथ मेरी आवाज आप लोगों के समाहटों के साथ टका टक टका टक टका टक। ओके देखते हैं कि हमारे साथ नेक्स्ट कॉल कौन नेक्स्ट कॉल पे कौन आता है या कौन आती है। बेलाडोना विटामिन सी फेस वॉश एंड बिलाल जान इनको वेलकम ये क्या कह सकते हैं वेलकम करते हैं कहते हैं बहरहाल हर करे हो तो अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम।
0: क्या हाल है जी? ठीक ठाक
3: जी। ठीक ठाक आप कैसे हो?
0: मैं तो बिल्कुल अल्हम्दुलिल्लाह ठीक ठाक फ्रेश बिल्कुल ओके। आप मेरे ख्याल से FM 93 से आपने कॉल किया है?
3: जी बिल्कुल
0: जी
3: मैंने कहा तबीयत कैसी है तुम्हारी?
0: हमारी तबीयत अल्हम्दुलिल्लाह चंगी है, थोड़ा क्या हाल है
3: जी?
0: मैंने कहा है हमारी तबीयत चंगी है, थोड़ा क्या हाल है?
3: मैं भी ठीक ठाक हूँ, आप सुनाए।
0: अच्छा, मेरी समाहटों के साथ जो आवाज है वो मेरे ख्याल से मरियम है।
3: जी बिल्कुल मरियम है।
0: अच्छा, मरियम है। मरियम, ये बताओ कि प्रोग्राम आपने शुरू से सुना है कि नहीं?
3: जी बिल्कुल शुरू से सुना है।
0: सुबह का प्रोग्राम आपने सुना है कि नहीं? आपने वो नहीं सुना?
3: जी बिल्कुल, सुबह वो जो 8 से 8 वाला प्रोग्राम नहीं है, 9 तक वो भी मैंने सुना है।
0: नहीं, वो तो 7 to 9 होता है, 8 से तो नहीं होता, 7 to 9 होता है।
3: जी अच्छा
0: अच्छा, हाँ 7 to 9 होता है, सुबह 7 बजे से 9 बजे तक।
3: अच्छा जी, मैंने वो सुनाया आपको।
0: अच्छा, आपने वो सुने, कैसा लगा वो प्रोग्राम आपको?
3: बहुत बहुत खूबसूरत है तुम्हारे साथ।
0: अच्छा, बहुत खूबसूरत है, थैंक यू आपके मैसेज करने का।
3: मैं एक बात कहूँ?
0: जी जी, दो बातें कहें।
3: मैं आपको अपडेट नंबर आप मुझे दो, मैं आपको जरूर मैसेज करूंगी।
0: अपडेट नंबर?
3: जी बिल्कुल, मैं मैसेज करूंगी।
0: फिर आप तंग करेंगे ना, आप सुबह शाम उर्दू में खबरें करेंगी, उर्दू में मैसेज करेंगी, उर्दू में जो है आप तंगूल करेंगी, हमको उर्दू इतना नहीं आता।
3: जी?
0: मैंने कहा फिर सुबह शाम आप उर्दू में मैसेज करोगे, उर्दू में टेलीफोन करोगे, हमको उर्दू में तंगूल करोगे, हमको उर्दू नहीं आता।
3: नहीं भाई, मैं आपको तंग नहीं करूंगी, बस सिर्फ मैसेज करूंगी मैं।
0: अच्छा मरियम, जो हमारा नया प्रोडक्ट है उसके लिए आपका इंतजार है कि नहीं?
3: जी बिल्कुल इंतजार है मुझे।
0: मुझे स्क्रबी फेस वॉश का इंतजार है
3: जी। मुझे जो है ना वो हेयर पाल शैम्पू नहीं है,
0: एंटी डैंड्रफ शैम्पू?
3: जी जी भैया। जी जी भाई, वो जो नया है ना?
0: अच्छा,
3: मुझे उसका इंतजार है बहुत ज्यादा।
0: आपको उसका इंतजार है, मुझे किसी और का इंतजार है
3: जी।
0: मुझे किसी और का इंतजार है
3: जी बिल्कुल। भाई आप मुझे दो ना प्लीज।
0: क्या दूं?
3: अपडेट नंबर में?
0: अपडेट नंबर मेरे साथ मोबाइल नहीं ना बेटा, अगर इंशाल्लाह जिस दिन मैं मोबाइल लूंगा तो सबसे पहले मैं आपको नंबर दूंगा।
3: अभी अभी अभी आपने समय कहा है कि जिसको बिछाइए ना।
0: अच्छा अच्छा अच्छा, आपने 93 से फोन किया है ना?
3: जी।
0: अच्छा तो चलो मरियम, हम आपको टेक्स्ट करते हैं, आप वो टेक्स्ट देखिए। अच्छा
3: जी,
0: अब मैंने कहा भी हम आपको मैसेज करते हैं, आप मैसेज देख लें।
3: जरूर
0: आई विल ट्राई, कोशिश करूंगा।
3: नहीं कोशिश नहीं करना,
0: आपका टाइम आउट हो गया है। ओके, मास्टर कॉल्स यानी 0300-1919-899 0300-1919-899 नसीदा जमाद 93 चिकम दे अपडेटर पकार दे। और मरियम, हमारा प्रोग्राम हमारा आवाज अगर अभी आपके समाहटों के साथ है तो अपना मोबाइल अलग तेज करो कि तुम्हारा खबरें हमारे गुगुनों को सपा सपा आए। कौन कहाँ से? मैंने कहा है आपकी आवाज मुझे नहीं आ रही, आप कौन कहाँ से बात कर रहे हैं? हेलो, पुख्तू में खबर है? अच्छा, पुख्तू की मत पुख्तू डर न राजी चेहरे तासु सुख खबर कवई कम से न खबर कवई खुला फ्रीदी लके जिनाई का ना वल्ला मां पास योजल मोर रिंग को जमा द मोर जमा द प्लार आवाज यो शांत दे आवाज को हे बोला ला मैं जी बुजी तब बुजी बची मोर दे मां मैं ता मु सोच की कम जो सलगते के जिने खुला संग ठीक ठाक के आ द 93 फ्रीक्वेंसी आवरे का ना 93 फ्रीक्वेंसी और खुला। इसके पहले हमारे तुम्हारे साथ खबरें कड़ी दी कड़ी दी अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा मुझे याद आया, खुला हमारे साथ कॉल पे है। खुला, आपको उर्दू में बात कर सकती हैं आप क्या? नहीं नहीं, हमारा प्रोग्राम जो है आज कराची में भी लिंक है तो इसलिए मैं उर्दू में बातें कर रहा हूँ। आपको उर्दू आती है कि नहीं आती? बिल्कुल नाराजी। तो फिर कोई दुआ सलाम पैगाम? टाइम दस खत्म टाइम इज आवर टू यानी दो मिनट टाइम दे हरियो खाल सर 0300-1919-1919 8999 اردو میں خبری کرتے ہیں اچھا تاسے دا ہزما سر نیکسٹ کال دی بلڈونا کاسمیٹک پاکستان بلڈونا گیس کیور سر دیتا ہر کلی و السلام علیکم ورحمۃ اللہ وبرکاتہ
4: وعلیکم السلام
0: ٹھیک ٹھاک آپ کیسی ہیں

0: आपकी आवाज थोड़ी स्लो है, काइंडली आवाज जरा तेज फरमाइए।
1: मैं रानी बात कर रही हूँ।
0: आप अच्छा, आप रानी बात करी, रानी वो वाली रानी जो हमारे साथ बालाडोना क्विज बॉक्स यानी कैंडिडेट है जी।
1: आपने मेरे साथ काउंट किया था,
0: आपने मैसेजेस किए थे,
1: बहुत मैसेज की, 20-30 मैसेज की।
0: स्वीर बाय गॉड, मैंने उसके बाद मोबाइल ही नहीं देखा, लेकिन रानी हमारे साथ मौजूद है। रानी आपने 94 से फोन किया है ना, और इसी नंबर पे आप मुझे अपडेट दीजिए जिस नंबर से आपने फोन किया है।
1: नहीं मैंने मैसेज किया था उस नंबर पर।
0: नहीं नहीं, आपने जिस नंबर से अभी फोन किया है ना, तो आप इस नंबर से मुझे अपडेट देंगे, अपडेट करेंगे या कोई और नंबर है?
1: नहीं, और नंबर
0: है। अच्छा, प्रोग्राम के बाद आप मैसेज करें, इंशाल्लाह आपको अपडेट नंबर मिल जाएगा। अच्छा,
1: आपने प्रॉमिस किया था मेरे
0: प्रॉमिस में अभी भी कर रहा हूँ। देखिये, अभी नूर ने मैसेज किए कि आपने रानी को अपडेट नंबर नहीं देना, आपने नूर के लिए कुछ बोलना है कि नहीं?
1: हाँ, ये मेरी दुश्मन है ना।
0: अच्छा,
1: बॉक्स दिया था।
0: नहीं, आपकी पुरानी दुश्मन है कि नहीं, अभी अभी आपकी दुश्मनी बनी है?
1: अभी दुश्मनी हुई,
0: अभी दुश्मनी बनी है। तो आपका क्या ख्याल है कि आपको नंबर मिल जाएगा कि नहीं? मैंने क्या है, आप कैसी हैं? ठीक ठाक है। रानी आपका टाइम खत्म हो रहा है, जो प्रोग्राम में आपने सवाल करना है, किसी को सलाम दुआ तो आप कर सकती है।
1: भाई मुझे अपडेट नंबर चाहिए प्लीज।
0: अपडेट नंबर आपको चाहिए? मेरे पास मोबाइल नहीं है, जब मैं मोबाइल लूंगा तो फिर आपको अपडेट नंबर मिलेगा।
1: ओ भाई, ये बात,
0: हेलो हेलो
1: हेलो भाई, आपने प्रॉमिस किया था ना।
0: आवाज आपका पसपखे पसपखे
1: भाई, सही दर्द हमका ना पुख्ता ना हमका ना प्रॉमिस करेगा ना।
0: ठीक सोला मिला वो सीधा रखा बेटा। ओके, थैंक यू। रानी हमारे साथ कॉल पे मौजूद थी। तबीर यो इतना सरने लगी, नूर यो इतना सरने लगी, नूर चिकम दे रानी सरने लगी, नूर डो डो डो और इसे बॉक्स ने बार कड़े वा मातरा याद सुलू जमासर। नेक्स्ट कॉल दे बालाडोना। हेलो हेलो, वालेकुम सलाम। आपके मोबाइल में बड़ा शोर है
2: भाई, फ्रेश आवाज।
0: स्पीकर बंद का
2: भाई,
0: स्पीकर बंद का
2: भाई, स्पीकर बंद का
0: उस टिक सुलसमा। मेरे साथ कॉल पे कौन है, कौन है?
2: अक्सा बिलाल।
0: अक्सा बिलाल, आपको बहुत बहुत मुबारक हो। नहीं नहीं, आपको बहुत बहुत मुबारक हो। उर्दू में खबर करो, उर्दू में। नहीं, खनसा गुरा खनसा लपाते, खनसा लम पाते नहीं रावस्तल करता है, तुम खनसा को माँ पाते रावस्तल करता है। उसको बताओ कि अक्सा बिलाल को जो है वो उर्दू आता है, उर्दू में अक्सा बिलाल हमारे साथ खबर कर सकता है। उर्दू में लग लग खबरें करो का
2: नग लग
0: खबरें को मुझसे सवाल करो कि भाई जाना तुम कैसे हो, मैं आपको बताऊंगा कि मैं ठीक ठाक हूँ। फिर आप कहोगी कि भाई मेरा कुछ धन है, तो फिर मैं आपको कहूंगा कि वजीफा मुझे भी दो। इस तरह उर्दू में खबरें करो। अच्छा, कोई वही शर्मेगी। अक्सर संगे बच्चे टाइम देना, लाल लेने उर्दू की खबर है ना कि बस खबर खत्म ना। दो दिन दो मिनट के बराबर सुन लो, उसके बाद खल को पानी मार डबे का संग अभी बोलते मंगल दिल दे डेढ़ टाइम और क्यों मंगल अलग अलग टाइम रखे। ओलो दांचे तराजे राजे दी खल को माना बुस बुदबुस उसके जुड़ गड़े भी रानी सर दुमर कटा जबदा, नूर सर दुमर कटा जबदा, आसमा सर दुमर कटा जबदा, सुलेमान सर दुमर कटा जबदा, माँ बेटा के पजुब संग करेंगे। तुम्हारा टाइम खत्म हो गया, अक्सर सासू दा टेलीफोन कहोलो ढेरा ढेरा मेहरबानी। तुम्हारी अम्मी को उर्दू आता है? नहीं, वो तो पखवाने जमाने के लोग उनको उर्दू आता होगा। न पखवा जमाने के खटूल पंजाबियान दा फोकता ना। अक्सर साथ टेलीफोन कॉल डेर डेर मन बच्चे टाइम दे डेर वागसुल बाल समासर कॉल से back to back calls 0300 19 19 8 99. Bilal Jan Tasuzar live aur bara hirast guru janab se mung sara next call so graziz ke sath pukhto mein khabari karta yaar. Assalam alaikum sanga alika narisa ji nahi alike pata nahi sogi. Hello
3: assalam
0: alaikum. Tuchi hujra ki pakhandash hui
3: اب ملال خندا کور کی نازے دم
0: ہائے ہائے ہائے ہائے ہائے یو آر ایویئر
3: وے تے چ ہجرہ کی پخندا شوی او ستا پ ملال خندا کور کی نازے دم
0: اور پس نور سستا
3: او دی روز واد تے دی لالی وے بنی مش پر اپاس ہی پر تے چھ کڑے چھ خدایا
0: ہاں
3: بنی مش پر اپاس ہی پر تے چھ کڑے چھ خدایا او بلال بغورے خام خر دما ویست جاڑی
0: ہائے شائی شائی شائی شائی شائی سماسر پکال وعلیکم السلام سماسر پکال سو
3: اگا سر پکال باندې شبنم در 400 دین
0: د خ خ خ خ شبنم دا اولی کما ته بیا راولې گا خ
3: تو بای دا شیرون
0: او شیرون بیا اولی ک بیا ما ترولې گا شبنم اردو میں خبرې کر سکتا ہو کہ نہیں کر سکتا ہو
3: جی بالکل بھائی اردو میں بات کر سکتی لیکن وہ اپڈیٹ کا نمبر میرے پاس تھا لیکن میرے اس سم میں کوئی مسئلہ ہو گیا ہے وہ سم موبائل میں بالکل کام ہی نہیں کرتا
0: تو میں تو بڑا میں تو اس لیے تو میں بڑا پریشان ہوتا ہوں نا اکثر مجھے گروپ میں میسج آ جاتے ہیں ہمارے جو ڈیوٹی آفیسر ہیں وہ مجھے ٹیکسٹ کر دیتے ہیں کہ آپ کی آواز جو ہے لنک ہے لیکن تب تک میں پروگرام شروع نہیں کرتا جب تک مجھے لسن کی میسج نہیں آتے 94 کے میسج آ جاتے ہیں میں بھی بلال پہلے ایکٹیو تھی وہ بھی پتہ نہیں اس کو کیا ہوا ہے تو
3: میں اس سم کا کوئی حل نکال لیتی لیکن میری سرجری ہو گئی تھی اپینڈکس کی اس وجہ سے میں ریگولر شو میں کال بھی نہیں کر سکتی تھی اس لیے 400 کے لوگ بہت کم تھے لیکن سوابی والوں سے کہا کہ آپ تھوڑا کم کال کر دینا ہنسا روز کال کرتی ہے نئی نئی لسنر کو ہم نے سننا ہے اگر ہم 93 کی 400 کی بھائی آپ میری بات پہلے سنیں اگر 400 اور دیر کی لوگ ایک ہو گئی نا تو سوابی والی کبھی نہیں جیت سکتی ٹھیک ہے لیکن ہم اس لیے روز کال نہیں کر سکتے ایک لوگ بور ہوتے ہیں اور دوسری نئے لوگوں کا آنا مشکل ہوتا ہے ابھی میں نے کتنی دفعہ کال ملا ہے آپ کو پتا ہے میں پروگرام کو بالکل سمجھ ہی نہیں سکی ان لوگوں کی وجہ سے اکثر روز آتی ہے ہنسار بالکل بے شک آپ لوگ آیا کرے آپ لوگ کو محبت اپنی جگہ لیکن سرفراز بھائی ہو گئے کہیں سلیمان بھائی سے تو الحمدللہ ریڈیو فارغ ہو گیا جیتنے کے بعد
0: ونر آیا ہے ریڈیو کا کنگ ہے وہ
3: کنگ تو ہے لیکن الحمدللہ وہ بھی روز کال میں لاتا تھا بالکل سیاسی لیڈروں کی طرح لیکن ان باقی سے بھی کہیں تو خدا کا آواز تھا ہمیں بھی کوئی ٹائم دیا کرے ہمیں بھی تھوڑا سا ٹائم دے دیا کر کے ہم بھی کال میں لا سکے نئی نئی لسنر کو سننا ہے آپ بھائی آپ حساب لگا لیں جتنی لسنر 400 سے آئے ہوئے ہیں اور سوابی کے جن لوگوں نے روز کال کی ہے اگر آپ ان روز جو کال کرتے ہیں ان کو ایک سائڈ پہ کر دیں تو 400 کے لسنر زیادہ ہیں ان کی کال زیادہ ہوں گی کیونکہ وہ نئے ہیں
0: شبنم اس طرح کر لیں گے نا کہ میں ایک دن اناؤنسمنٹ کر لوں گا کہ 94 والے آپ کال نہ کریں 93 آپ لوگ کال کریں تو پھر دیکھیں گے کہ
3: نہیں 94 والے ٹھیک ہے آپ 94 والے کال کریں گے لیکن ریگولرلی نہیں
0: جب 94 میری بات سنیں میں آپ کی باتوں کے ساتھ بڑا متفق ہوں کیونکہ جب پرانے کالرز ہوتے ہیں تو وہ ذرا خاموش بیٹھ جاتے ہیں تو نئے کالرز کو ٹائم ملتا ہے اور ہم بھی میں بھی خوش ہوتا ہوں جب بھی مجھے کوئی نئی ایون جب بھی میں کبھی نیا آواز سنتا ہوں تو میں موٹیویٹ ہوتا ہوں مجھے انرجی ملتی ہے کہ ہاں نئے نئے لوگ آ رہے ہیں تو یہ تو یہ تقریباً تیسرا چوتھا دن ہے کہ میں دیکھ رہا ہوں یہ جو میں نے بیک ٹو بیک کال کا سیزن میں نے سٹارٹ کیا ہے نا تو اس کا مین مطلب یہ ہے کہ سوابی میں لسنرشپ جو ہے وہ زیادہ ہے یا 93 میں زیادہ ہے اگر سوابی والے اکثر مجھے میسج کرتے ہیں کہ بھائی 400 والا پاتے رہا بھائی 400 والے یہ 400 مجھے بتے میں بعد میں دیکھ لیتا ہوں مجھے پتا ہے کیونکہ میں نے ٹائم گزارا ہے دلبر ریڈیو 400 میں ریڈیو پاکستان میں مجھے پتا ہے کہ سب سے زیادہ ریڈیو کی جتنی بھی لسنرشپ ہے وہ 93 کی ہے تو یا تو پتا نہیں یا تو پتا نہیں یہ لوگ مجھے کال نہیں کرتے یا جو ہے ان کا نمبر ملتا نہیں ابھی مجھے یہ آئیڈیا نہیں
3: بھائی کال کرتے ہیں لیکن کال ملتا ہی نہیں آپ حساب سے لگا لے جب آپ نے یہ مقابلہ سٹارٹ کیا
0: یہ 400 مجھے بتے میں بعد میں دیکھ لیتا ہوں مجھے پتا ہے کیونکہ میں نے ٹائم گزارا ہے دلبر ریڈیو 400 میں ریڈیو پاکستان میں مجھے پتا ہے کہ سب سے زیادہ ریڈیو کی جتنی بھی لسنرشپ ہے وہ 93 کی ہے تو یا تو پتا نہیں یا تو پتا نہیں یہ لوگ مجھے کال نہیں کرتے یا جو ہے ان کا نمبر ملتا نہیں ابھی مجھے یہ آئیڈیا نہیں
3: بھائی کال کرتے ہیں لیکن کال ملتا ہی نہیں آپ حساب

0: देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबई होमोस पर दे नंबर बा निकालो के और दखपल बीमार दपारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा सा सुखार पर सवाबई के होम समा सहर जुड़वी नोर खोंदवर बेलाडोना गोल्ड विटामिन सी फार्मूला फेस वॉश तासो हम खपल सहर समा पसान खोंदवर जुड़ गई हागम द बेलाडोना गोल्ड फेस वॉश सरा और टूल वरस खपल मख द मुख्तलिफ किस्म मुजर असरातोना बचो साथ ही
1: बेलाडोना गोल्ड फेस वॉश
0: السلام علیکم جی آیتا سپ دوزر پنجشتم کال کے ہم دیر سرو نخلاص نے سلی آیتا سپ دا ماڈرن دور کے اوسم لاپ مخبان تیر سری لری درواخ لی جی بیلاڈونا کاسمیٹکس پاکستان تاسل روڑی اور ترکی استنبول کے تیار شوی آرگینک فارمولا خاص کر دا تیر سرو دا پارا دا مخ دا داغن دا پارا بیلاڈونا آرگینک وائٹنگ کریم بیلاڈونا آرگینک وائٹنگ فیس واش دا بدا عام کریمونا لکن کے پریڈ کے گران ہوئی یعنی پنجا سوا پنجوس روپے ددی کریم دی اور پنجا سوا پنجوس روپے ددی فیس واش دے خو کوالٹی خاص کر دا تیر سرو اور دا داغن دا پارا جوڑا شوی دا تاسو دغ پروڈکٹس د خپل علاقے نزدې کاسمیٹکس جنرل اور میڈیکل سٹورز نا ترلاسه کولی شئ
2: بیلاڈونا یو آر بیوٹیفل

0: देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबई होमोस पर दे नंबर बा निकालो के दोखपल बीमार द पारा नंबर वाखले 0331-93-94-94-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखोर सरसरा सता सुखार पर सवाबई की होम समा सहर जुड़वी नोर खोंदवर बेलाडोना गोल्ड विटामिन सी फार्मूला फेस वॉश तासो हम खपल सहर जमा पसान खोंदवर जुड़ गई हागम द बेलाडोना गोल्ड फेस वॉश सरा और टूल और खपल मख द मुख्तलिफ किस्म
1: शुरू कुम प नमा द रब्बी जुल जलाल ची डेर बखुन के मेहरबाना ओ अजीम जादे जमा डेरो ज्यातो ग्रानो द्रनो ओ यो आरिविया तासो टूलो ता डेर ज्यास्तरी मशी پخیرالے ہر کلے شراغلاس ویلکم او موسٹ ویلکم در دوائیم زما یعنی دا خپل کوربا زما یعنی دا خپل دا ربی زل جلال چی دیر بخون کے مہربانا او عظیم ذات دے زما دیرو زیاتو گرانو درنو او یو آری بیا تاسو ٹولو تا دیر زیاستری مشی پخیرالے ہر کلے شراغلاس ویلکم او موسٹ ویلکم در دوائیم زما یعنی دا خپل کوربا زما